0: लोभिवा धरिन्ने इन्तजारको लभा।
1: दिवै एफएम 91 मेगाहर्ट्ज दिवेंगे मुनिफु फिलवा देनुमुगा अबदुस
2: मेशा मोंड